0: शुक्रिया, आपने रेडियो अमन FM 88.4 बटग्राम ट्यून किया।
1: रेडियो अमन जज्बाते समेटने, मालूमात की एक नई दुनिया बना, ये जज्बा है आपकी आवाज बनने का, जज्बा है आपको बाखबर रखने का, एक अज्म अपनों को पास लाने का, बिछड़ों को फिर से मिलाने का, एक जज्बा आपको खुश रखने का, आपके चेहरों पर मुस्कुराहटें लाने का। रेडियो अमन 88.4 खुश रहने का जज्बा।
2: ग्रानो औरिदुन को तसो आवाज अवरे रेडियो अमन 88.4 बट ग्राम मुंग सरी उसे
3: यौनिम सरो का बापो
4: राशाले का
3: द्रेवसो का बापो राशाले का द्विसो वाचो नेमवान वर्तम के द्वत्री दानी वाचो शाब
5: या लका से गानी राजा दा कबाब पो मुंग बांधी डीर दी लेमु में पे हम न छोड़ कड़े दे
6: न गुल काका ता सुखरे अमीर आवले गलम मेलमनो ल कबाब पड़म
5: राजा यो कबाब मुंग सरो खरा छ दखले खवान दे वर सर खशी
6: न गुल काका जमा पाल दे मेदक के में जख्म दे और पकी बलीगी अजमा में नाराजी
5: गोरा सेदनी तो परुनी बचे और मेदा दे ब्याह खराब था नुस्खा दरता है हम उस लाड़ से आओ दो बड़ा ग्राम हर मेडिकल स्टोर या जर्नल स्टोर ना एसेट गो द मैदे सिरप रावाखला द कम इस्तेमाल न बाद चे बदे मैदा दा सिशी चे उस पने बाज मवी
6: गुल काका मैदे उस पने न हजमई खुदा से रा तहकारी चे द मैदे डेर खब होतल ले जुका खुदा ता सत्रे कबाब प्राती दी गुल काका द नुम और रंगे रा तबिया हुआ या चे सुख बदल सिरप प्राने की
5: नुम ये एसेट गो दे शिन रंग के पे मैदा जोड़ा ला او د بټاګرام هر خ میډیکل سٹور او جنرل سٹور کې خپ آسانتیا سره ملاویږي دا نوم یې اولیکا ایسټ گو چې هیر درن نشي
6: ګل کاکا د سپیلینګ را ته هم وایا چې وی لیکم
5: زه در توایم تی لیکا اے سی آئی ڈی جی او ایسټ گو ایسټ گو
7: کچې رستا سخلیلا تروی تروی وبرازی د روټین پس مو په میده بوج وی بار بار اډرکی کوي میده کې مو زخم یا تیزابیت وی نو هم اوس ځان لا د منل شوی کمپنی د میدی سیرپ ایسټ گو را واخلې کوم چې د ضلع بټګرام هر خ میډیکل سٹور او جنرل سٹور کې په آسانتیا سره ملاویږي مین ډیسټریبیوټر دی محسن شاه ٹریڈرز جیل مول بټګرام درابطی شمیره دا 0311-158-7745 بل نمبر دے

هاواي به موږ ته لغونده کې شو ان سو هغه ټیکنیکل چارې څه فرمالي دي امام جنې هغه زموږ مسله حل کړه نو د انګلیش چې کوم شو ما دا سوي نه پر خو سلام خو اوس ورته وای چې د کله وځي خو زه ټیچینګ هم نه کوم ازو چې ریسپانس فلو دی ریسپانس فلو چې راځي نو انسان سو وای چې لیو اٹ اوکے نو ها پر ګران چې کوم دی دا د انګلیشي د جبې د ذکر شو دا ما ته لګیږي دا ستاسو نو مکمل هیر شي وی یا خلک شي غویا بالکل سټونټانو غو بوای مړه شکر دې زموږ تیلا ځان مو تخلاص شوی دی کار او کنه اکسس ورنځي کمنو لکه څنګه چې سورتي آی چې کانسل جمعه تر راځي اکثر سبا کوی چې کل نه کل چټي کنه سخه خوشحالي وته بیا چې وسو چټي نه وکړي نو زه خوشاله شي او چې بیا کاری سب کل نه کل بیا راشي نو داسې سخته غوسه ورته راځي نو نن زه بیا راغلې مړ ورته غوسه راځي او دې چې کومه خوشاله شي چې غوي بوای د انګلیشي د جمی ذکر زمونږ چې کوم کلاسز کوم سلسله روانه وته سرڅو سره کنسټنټلی هغه زمونږ سټاپ شي وا نو نن منګ بیا هغه چې کوم دی مبسو پیری دا ری جن کو خوش ان شاء الله چې کوم دی پراپرلی بس زمونږ چې کوم شو د انګلیش والا هغه والا زمونږ کې صحیح ده نن هم چې کوم مستفید دي زیات سیوا خو ما ویل چې نه هر څه چې زبا خپل د انګلیش لانګویج شو چې کوم دا بلازمن کوم نو تاسو کې یاد نیوی زبرت یاد کوم چې موږ خبر سٹارټ کړو سو ورته وای چې په دې کې موږ د زمونږ چې کوم شو دي کې وکی موږ ډیفرنٹ خبرې کوو از انگلش لینگویج شوخبا کے بلا وقت شوگانی کڑوی اور وہی کی پکی ہم نے بات کی تھی کس چیز کے بارے میں ہم نے یہی کہا تھا کہ اگر ہم کسی لینگویج کو سیکھتے ہیں تو ہمارے پاس دو ہی راستے ہیں یا تو ہم گرامیٹیکلی اس پہ جائیں گے گرامیٹیکلی اس کو سیکھیں گے تو پھر ہم تبھی بول سکتے ہیں ورنہ مشکل ہو جائے گا لیکن میں آپ لوگ کو ایک بات بتاتا چلوں دا ویری امپورٹنٹ تھنگ فرسٹ یو ہیو ٹو کیپ ان یور مائنڈ If you focus on grammar without of speaking, so you have to lose your level of confidence and you cannot speak. After grammar, you will learn about grammar, but you cannot speak in front of people because you have to lose your confidence. بات ایسی ہے کہ آپ لوگوں نے پہلے گرامر پہ فوکس نہیں کرنے آپ لوگوں نے بولنا ہے کیسے بولنا ہے تھنک اینڈ دین یو اسپیک اس طرح نہیں بولنا ہے کہ ٹرانسلیٹ کرنا ہے جس طرح ہم کہتے ہیں کہ دروازہ کون کٹ کٹا رہا ہے تو ہم نے اس کو کیا کرنے کے پراپرلی اس کو ہم نے ایک وہ کیا کہتے ہیں کہ پراپر پیٹرن ہمیں اس سینٹینس کو دینے تو ہم کہیں گے سب سے پہلے دروازہ کون کٹ کٹا رہا ہے تو یہاں پر ہم لائیں گے کون تو ہم کیا یوز کریں گے ہو یہاں پر پھر ہم کیا کریں گے ہیلپنگ ورب یوز کریں گے از ہو از اب یہاں پر دروازے کٹ کٹانے کے لیے کون سا ایسا اسپیسیفک ورڈ یوز ہوتا ہے تو ہم اس کو یہاں پر لائیں گے تو ہم کہیں گے ہو از ناکنگ اور جب ہم بات کرتے ہیں ہم نے بات کی ہم اسپیسیفک ایریا کی بات کر رہے کوئی دروازہ تو ہم اس دروازے کی طرف اشارہ کریں کہ وہ جو دروازہ ہے تو ہم کہیں گے ہو از ناکنگ ایٹ دا ڈور تو یہاں پر دروازے کے لیے کیا استعمال ہوتا ہے پھر ہم اسپیسیفک ایریا کی بات کر رہے تو ہم کیا کریں گے یہاں پر دا بھی یوز کریں گے اور دا آرٹیکل ہے یہ اسپیسیفک چیزوں کے لیے یوز ہوتا ہے تو ہم یہاں پر کیا کریں گے ہم کہیں گے ہو از ناکنگ ایٹ دا ڈور دروازہ کون کٹ کٹا رہا ہے دروازہ کون کٹ کٹا رہے تو ہم کہیں گے ہو از ناکنگ ایٹ دا ڈور دروازہ کون کٹ کٹا رہا ہے انگلش میں ایسا ہوتا ہے کہ اس کو ہم کیا کہتے ہیں کہ ریورسلی لیتے ہیں یہاں سے ہم وہ لکه پختو کی سنگ وای چی د سرنا د خپونه به رائټینګ په سر اړه باندې وزین د بداسه بیا وې سیدم دا چې کوم دی نیکس موږ سره راځي چی موږ دا وای چی زبردست سره کوټ اورم تو مې اس کو اپنے ساتھ گھر لے جاؤں گا لیٹس سپوز میں بات کر رہا ہوں اپ ایک بال پوائنٹ ہے میرے پاس اور میں کہوں گا کہ میں اپنے ساتھ اس بال پوائنٹ کو گھر لے جاتا ہوں تو میں کیا کرتا ہوں کہ اس کے لیے ایک جملہ بناتا ہوں تو سب سے پہلے میں کیا کروں گا کہ میں پن کے لیے کیا یوز کروں گا آئی سب سے پہلے میں کہوں گا کہ ابھی لے جا رہا ہوں یا بعد میں اور اگر میں ابھی لے جا رہا ہوں تو میں بعد میں لے جاؤں گا مطلب یہ ہے کہ میں ابھی لے جا رہا ہوں تو اس کے لیے الگ ہم ہیلپنگ ورب یوز کریں گے اور اگر میں بعد میں لے جا رہا ہوں تو اس کے لیے الگ تو چلیے میں ابھی فی الحال نہیں اٹھا رہا میں بعد میں اٹھاؤں گا تو ہم کہیں گے آئی ول ٹیک ہم کیا کریں گے آئی ول ٹیک میں کیا کروں گا آئی ول ٹیک بال پوائنٹ ایٹ ہوم میں کیا کروں گا میں بال پوائنٹ کو اپنے ساتھ گھر لے جاؤں گا ہم کسی کو کہتے ہیں کہ مجھے ایک گلاس میں پانی لا کر دے تو ہم کیسے کہیں گے تو سب سے پہلے ہمیں کیا کرنا ہے کہ ہمیں یہ سمجھنا ہے کہ ہم
دینے کو کیا کہتے ہیں انگلش میں، تو ہم گیو استعمال کریں گے آپ. تو پھر آپ نے کہنا ہے کہ میں اپنی نہیں کیا یوز کروں گا، تو یہاں پر آپ ابھی پریزنٹلی موجود ہو اور اسے آپ مخاطب کرے، تو آپ نے اس کی طرف اشارہ گیو میں گلاس آف واٹر یا برنگ میں گلاس آف واٹر، آپ نے یہ کہنا ہے. پھر لانے کو کیا کہتے ہیں، اس سے یہاں پر ایک سوال اٹھتا ہے کہ لانے کو کیا ہم کہیں گے، تو پھر ہم یہاں پر برنگ یوز کرتے ہیں. اوکے، اور اگر آپ کے سامنے بالکل کڑا ہے، مطلب کوئی بندہ آپ کے سامنے بالکل ہے، تو آپ اس کو کہہ سکتے ہیں کہ گیو می گلاس آف واٹر، آپ ہمیں پانی دیجیے. اور اگر کوئی بندہ باہر ہے، تو آپ اسے کہہ سکتے ہیں کہ پلیز برنگ می گلاس آف واٹر، مجھے ایک گلاس پانی لا کر دو. تو اس طرح ہم نے جملے بنانے سے. پھر آگے میں بڑھتا ہوں تھوڑا سا، اگر کوئی بندہ ہے وہ کہتا ہے کہ میں کانا کا رہا ہوں، آج ہم پھر سے وہیں پہ جائیں گے، وہ جو ہمارے ہیلپنگ ورب ہے اس پہ ہم آج پھر سے بات کریں گے. تو میں اس لیے تھوڑا تھوڑا سمجھا رہا ہوں تاکہ ہمیں پتہ چلے کہ انگلش کیوں ضروری ہے. جب ہم کسی جگہ جاتے ہیں، سپوز میں نے پہلے یہ بات کی کہ میں کانا کا رہا ہوں، تو یہاں پر ہم کیا کریں گے کہ سب سے پہلے ہم اپنے لیے کیا یوز کرتے ہیں، میں کے لیے ہم کیا یوز کریں گے آئی، اور آئی کے بعد ہم کیا کریں گے کہ میں ابھی کانا کا رہا ہوں، تو میں کیا کروں گا آئی ایم. تو یہاں پر ایٹنگ کے لیے کون سا ورب یوز ہوتا ہے، یعنی اپالوجی وہ کیا کہتے ہیں، کھانے کے لیے کون سا ورڈ یوز ہوتا ہے، ایٹنگ، ایٹ کہتے کھانا، اور آئی این جی جب ہم لگاتے ہیں تو یہ ہمارے پاس پریزنٹ کنٹینیو میں کوئی کام ہو رہا ہے، تو ہم کہیں گے آئی ایم ایٹنگ دا لنچ یا آئی ایم ایٹنگ دا میل. میں کھانا کھا رہا ہوں، میں کانا کا رہا ہوں، میں کیا کر رہا ہوں، میں کانا کا رہا ہوں. اوکے، ہم کنٹینیوسلی کوئی کام کر رہے ہیں، مطلب میں دادی چاہے دادی انگلش ہی باشی کم دا لیٹ سپوز یو زیتا یو کس سے ہغا تسب کتلی کم کرتا انگلش راجی مڑا دا فلان کی زویل انگلش راجی مڑا پری کی زمگا دا زامن لرے کوئی. اوکے، ہمارے بچوں کو سائڈ پہ رکھ دو، کیونکہ فلاں بچے کے فلاں بندے کے بچے کو انگلش فر فر آتا ہے، اور ہمارے بچے یار بس سائڈ پہ کر دو. اصل بات ایسی ہے کہ انگلش ہماری ضرورت بن چکا ہے، اور اگر ہم نہیں سیکھیں گے تو پھر ہمیں پچھتاوا ہوگا. تو ٹھیک ہے، ہم نے اسٹارٹ کیا تھا اور ہم نے پارٹس آف اسپیچ پہ بات کی تھی. اس پارٹس آف اسپیچ میں ہم نے دو چیزوں کو ڈسکس کیا تھا. سب سے پہلے ہم نے ناؤن پہ بات کی، ناؤن کے بعد ہم نے پروناؤن پہ بات کی، اور پروناؤن کے بعد ہم نے ورب کو اسٹارٹ کیا. ورب کی ہم نے پھر ٹیبس پڑھی تھی، ٹرانزیٹیو ان ٹرانزیٹیو، اور اس کے ساتھ ہم نے ریگولر ان ریگولر. اور پھر ہم آئے تھے کس پہ آئے تھے، ہم آئے تھے ہیلپنگ ورب پہ آئے تھے. اور آج ہم پھر اسے تھوڑا سا ڈسکس کرتے ہیں کہ ہیلپنگ ورب بیسیکلی کیسے کہتے ہیں. پچھلے شو میں نے ڈسکس کیا تھا لیکن بعد میں نہیں آیا تھا، تو اس لیے میں اس کو تھوڑا سا ریوائز کر رہا ہوں کہ جان لیجئے. سب سے پہلے میں بات کرتا ہوں ہیلپنگ کیسے کہتے ہیں. ہیلپنگ آسان لفظوں میں ہم کہہ سکتے ہیں ہم مددگار کہہ سکتے ہیں ہم، یا کوئی بندہ کہتے ہیں ہیلپنگ کرنے والا، مدد کرنے والا، ہم کہہ سکتے ہیں پلیز ہیلپ می، آئی ایم ہیلپ لیس، آئی نیڈ یور ہیلپ. ہم کسی سے مدد مانگتے ہیں نا، آئی نیڈ یور ہیلپ، مجھے آپ کی مدد کی ضرورت ہے، آئی ایم ہیلپ لیس. میں وہ کیا کہتے ہیں کہ میں اس کے لیے اردو میں کیا لفظ یوز ہوگا اسپیسیفک، اس کا مطلب یہ ہے کہ میں بالکل بے بس ہوں، میں بالکل لاچار ہوں، آئی ایم ہیلپ لیس، میں بے بس ہوں، پلیز ہیلپ می، میرا مدد کیجیے. اچھا ٹھیک ہے، جب ہم کسی بندے کو یہ کہتے ہیں کہ اکثر ماں باپ جو ہیں وہ غصے میں آ جاتے اور کہتے ہیں کہ میں آپ کو ایک پیسہ بھی نہیں دوں گا، آپ کو میں نے کل 100 روپیہ دی تھی اور آپ نے وہ پوری کھائی ہے، تو میں آپ کو پیسہ بھی نہیں دوں گا. تو یہ ماں یہاں پر کیا کہے کہ یہ ماں کہیں گی آئی کین ناٹ گیو یو اے سنگل پینی. یہاں پر سنگل پینی کا مطلب ہوتا ہے میں آپ کو ایک روپیہ تک بھی نہیں دوں گا، آئی کین ناٹ گیو یو اے سنگل پینی، میں آپ کو ایک روپیہ تک بھی نہیں دوں گا. مطلب یہ ہے کہ جب ہماری ماں کو انگلش آئے گا، دادا کو آئے گا، خالہ پپو کو آئے گا، اور سب پھر ہم اپنے بچوں کو بھی سکھائیں گے، بچوں کو بھی آئے گا، تو مسئلہ پھر حل ہو جائے گا نا. ہم کسی کے ہم کس جگہ جاتے ہیں پھر ہم کہتے ہیں یہاں پر تو بورڈ لگا ہوا ہے، میں کیسے سمجھو، پتا نہیں، ہائے ہائے ہائے کیا ہوگا، ہمارا کیا بنے گا. سو دس انگلش لینگویج از مسٹ اینڈ موسٹ امپورٹنٹ لینگویج فار آل دا ورلڈ. دا انگلش لینگویج از بیسیکلی ناٹ، دس از اے ویری کمپلسری for our society, for our country, for everybody now, because every content in English, every paper in English, every test in English, every interview, when you are going to interview, so they will ask you in question in interview, so English language is must and most important for everybody now, okay? So, hum apni topic ki taraf aate hain. To pehle humne baat ki thi verb ke bare mein.
वर्ब के बारे में हमने कहा था कि ये क्या है, ये किस से निकला है, ये वर्बम से निकला है, लेटन वर्ड से वर्बम से निकला है और ये एक इम्पोर्टेंट रोल प्ले करता है। एक फिर हमने कहा था कि हमारे पास एक्शन परफॉर्म करता है, मैं कुछ कर रहा हूं, मैं क्या कर रहा हूं, स्पीकिंग कर रहा हूं, आप लोग भी कुछ कर रहे हो, आप लोग सुन रहे हो मुझे, ओके। इसका मतलब ये है कि मैं जो कुछ एक्शन परफॉर्म कर रहा हूं, तो इसका मतलब ये है कि ये हमारे पास एक्शन वर्ब आ गया। और अगर हम बात करते हैं किसी और चीज के बारे में, तो हम कहते हैं कि ही इज स्टूडेंट, ही इज स्टूडेंट, वो क्या है, वो एक स्टूडेंट है। इज अ लायर, वो एक वकील है। जब हम बात करते हैं हम किसी, वो क्या कहते हैं कि उसके बारे में हम किसी को बताते हैं कि वो हालत के बारे में बताते हैं, तो हम उसके लिए वो यूज करते हैं। अच्छा, फिर हमने कहा था रेगुलर इरेगुलर, हमने इस पर के साथ बात की थी कि रेगुलर किसे कहते हैं और इरेगुलर किसे कहते हैं। जो कंजुगेशन फार्मूला है उसको अप्लाई करता है तो उसको हम रेगुलर, जो नहीं अप्लाई करता है उसको हमें रेगुलर, यानी हम जब वर्ब को लेते हैं और इसके साथ एंड में हम ईडी का इजाफा करते हैं और वो हमारे पास क्या होता है, स्पेसिफिकली आता है, तो उसको हम क्या कहते हैं, रेगुलर, और जो नहीं आता है तो उसको हमें रेगुलर। फिर हमने इसको डिवाइड किया था कि हमारे पास इस तरह वर्ब भी है, फिर हमने कहा था कि वो क्या कहते हैं रेगुलर वर्ब जो हमारे पास है वो तीन तरह के होते हैं। एक होता है कि उसका फर्स्ट फॉर्म, सेकेंड फॉर्म और थर्ड फॉर्म, दोनों तीनों अलग अलग के होते हैं। और सबसे कर हमारे पास होता है कि उसके एक दोस्त एक जैसे होते हैं और एक जो है वो बिल्कुल बदल होता है। और फिर हमने कहा था कि इस तरह भी हमारे पास जिसको प्रिंसिपल वर्ब कहा जाता है, और वो ऐसा वर्ब होता है कि इस तरह हमारे पास कट आ गया, तो कट हम वो क्या कहते हैं कि पास में भी, प्रेजेंट में भी और पास पार्टिसिपल में भी हम इसको क्या कहेंगे, इस तरह यूज करेंगे, हम इसका ईडी नहीं लगा सकते। फिर हमने कहा था कि जो हमारे पास ट्रांजिटिव इन ट्रांजिटिव वर्ब है, अगर मैं इसकी तरफ जाऊंगा तो फिर हमसे वो हेल्पिंग वर्ब रह जाएगा, ठीक है। तो हेल्पिंग वर्ब की तरफ आते डायरेक्टली, हमने कहा था सबसे पहले हमें जानना चाहिए कि वर्ब तो हम जानते हैं कि वो चीज जो वो क्या कहते हैं कि हमें किसी चीज के बारे में, किसी हालत, चीज की हालत के बारे में बताता है या कोई एक्शन परफॉर्म करता है, तो आसान लफ्जों में हम इसको फेल कहते हैं, ओके। अब हम बात करते हैं तो सबसे पहले हमें क्या जाना, हेल्पिंग वर्ब यानी इमदादी फेल, हमें से आसान शब्दों में हम इमदादी फेल कह सकते हैं। क्यों क्यों क्यों हम इसे कहते हैं, इसलिए कहते हैं कि ये जो मददगार अफाल है ये क्या करता है, मदद करता है। किसका मदद करता है, जो मेन वर्ब है उसका मदद करता है। कैसे करता है, तो चलिए इस पे बात करते हैं थोड़ा बहुत, और फिर हम इंशाल्लाह अगले में वो क्या कहते हैं कि हमारे पास जो तीन है, बी है, डू है, हैव है, हमारे पास और बहुत सारे हैं, लेकिन इसको इसके अंदर फिर हम जाएंगे कि हमारे पास प्रेजेंट है, परफेक्ट है, परफेक्ट कंटिन्यूस पे हम रेडी के साथ के टेंसेस। तो सबसे पहले हमें जानना चाहिए कि ये हेल्पिंग वर्ब किसे कहते हैं, तो ये क्या करते हैं, हेल्पिंग वर्ब मदद करता है। हेल्पिंग वर्ब इज अ वर्ब दैट हेल्प द मेन वर्ब टू कंप्लीट अ सेंटेंस। ये क्या करता है, ये मदद करता है। कैसे मदद करता है, ऐसे मदद करता है ताकि हमें पता चल जाए और जुमला कंप्लीट हो जाए। कैसे कंप्लीट हो जाएगा, हेल्पिंग वर्ब के जरिए से, कि ये काम हो चुका है, ये काम होगा, ये काम मतलब ये काम हो चुका है। एक तो हमारे पास ये एक काम है वो हो चुका है, उसको हम परफेक्ट कहते हैं। एक काम है हमारे पास कंटिन्यू जा रहा है, तो इसको हम कहेंगे कि ये हमारे पास क्या हो गया, वो क्या कहते हैं कि कंटिन्यू जा रहा है, तो इसे हमारे पास प्रेजेंट आगे से, ओके। एक हमारे पास से प्रेजेंट परफेक्ट कंटिन्यूस, इस तरह हम बात करते फिर, ओके। तो जब हम ये बात करते हैं कि काम शुरू हुआ है लेकिन पता नहीं कब कंप्लीट होगा, काम शुरू तो हुआ है, कोई बंदा कुछ कर रहा है लेकिन हमें अभी तक पता नहीं कि काम कब खत्म होगा, ओके। तो मतलब ये है कि जब हम टेंस इसमें हम क्या करते हैं कि टेंसेस में यूज करते हैं, टेंस में किस यूज करते हैं, तो मैं आप लोगों को फिर थोड़ा सा बताता हूँ, फिर आगे हम बढ़ते हैं। और इसके बाद हम क्या करते हैं कि क्वेश्चन के यूज करते हैं, यानी हम किसी सवाल पूछते हैं, इज द बॉस क्या वो क्या कहते हैं यार, कि स्पेसिफिक में यूज करूं आप लोगों के लिए, ताकि आप लोगों को हाँ, ताकि आप लोगों को समझ में आ जाए। थोड़ा सा मैं सोचता हूँ क्योंकि मैंने कुछ लिखा नहीं है, बस थोड़ा सा मैंने वो क्या कहते हैं कि मैंने कहा कि नेक्स्ट से शुरू करते हैं, लेकिन थोड़ा सा रिवाइज करते हैं। अच्छा, तो हम क्वेश्चन करते हैं, सबसे पहले हम एक सिंपल सा क्वेश्चन लेते हैं। मैं कहूंगा कि आई एम स्पीकिंग,
आई एम स्पीकिंग, एम आई स्पीकिंग, क्या मैं बोल रहा हूँ, तो यहाँ पर हम क्या कहेंगे, एन में क्वेश्चन हम यूज करते हैं, क्वेश्चन के लिए हम यूज करते हैं। तो यहाँ ये हमारे पास क्या आएगा, पहले आएगा एम आई स्पीकिंग, क्या मैं बोल रहा हूँ, एम आई स्पीकिंग, क्या मैं बोल रहा हूँ, एम आई स्पीकिंग। जब हम बात करते हैं कि आई एम स्पीकिंग, तो मैं क्या करूँ, मैं बातें कर रहा हूँ या मैं बोल रहा हूँ। और अगर हम क्वेश्चन करते हैं एम आई स्पीकिंग, क्या मैं बोल रहा हूँ, जब हम कहते हैं कि वो लोग जो है दे आर स्पीकिंग, क्या वो बोल रहे, क्या वो बोल रहे हैं या नहीं बोले। अच्छा, तो हम क्वेश्चन के लिए करते हैं, हम कमांड के लिए भी यूज करते हैं। तो